0: 90 से 99 जाना तो उस स्टेज वन है नानो रैली। अगर 160 ने या 160 ओडो या 160 सा मंको छाना या युगमा वो 100 ओडो या 100 सा मंको छाना ले तेने ते वंगाए स्टेज टू हाइपरटेंशन दर्शन ले समोसा यू एज पर डेफिनेशन वो जेएनसी गाइडलाइन हिसाब है डेफिनेशन को यू नो गले कि ब्लड प्रेशर वो गुमा ब्लड प्रेशर वो चेक हो जाने ले एटलीस्ट 5 मिनट पेशेंट नो रेस्ट हो चले तेज थिंग ने अगर ब्लड प्रेशर मेन जाने ले फर्स्ट ब्लड प्रेशर वो गए रीडिंग वो मिथे चले तेज ना तेना आयु चल ले चीच पेशेंट जी गुमा तो डॉक्टर का यू ना को मन लाता ची परेशान सो सना दिया ले टेंशन सो सना यू आत को चीज रे डॉक्टर ची मेजर देते समझ आते हो जैसा ब्लड प्रेशर सच्ची गिन अच्छा दिया ले सोम बसंत हो फेंगे फर्स्ट रीडिंग वो अगर नता माने ना डिस्कार्ड होना तो मतलब फिर देमो ले तेज थिंग ने नता यंग ब्लड प्रेशर वो रिपीट हो चले लंपो इस टोटल में लंपो सुन जो सुन वाले पहला ऊपर हम वो फर्स्ट वो डिस्कार्ड कर ले तेज थिंग ने सेकंड बना थर्ड ब्लड रीडिंग वो ब्लड प्रेशर रीडिंग में नीचे से बिल्कुल बिल्कुल सेकंड जो है ना मैं यंग लगभग यंतु पंगता यंग 2 मिनट सा मार दिखता गेट कॉन्शियस करना अगर नियन ब्लड प्रेशर मापे को नाले नतोक ना जारे ना फितोक संकाले लंपोक सुम
1: गेला खर्जी जचाओ मसलन ओबिसिटी सेंट्रल ओबिसिटी यानी डॉक्टर बहुत मोटा छचाओ लेनसिल मापो जाना मार मापो जाना ब्राज मापो जाना सुस्पा ना हेल्दी डाइट पुची होशिन
0: हेल्दी डाइट ना छमे सा इंपोर्टेंट नोले चिचिक तंगाता ई छे कंजम्पशन बोले
1: कसले
0: आमतौर सोसाइटी ने तुझे पहले नमकीन चावल मम्मी कंज्यूम चोर गया तो मस लास्ट टाइम गता लद्दाख से ना कुछ स्टडीज में तो ये देखा गया लेता 10 ग्राम 12 ग्राम से ऊपर छा ले लेते हैं ले तो जम छा कंज्यूम चो ना बॉडी फैटिक मान ले छा एक तो ब्लड प्रेशर तो मत खतरा ही ना हो गया मगर छा पर हम कार्सिनो जाना हो गया तो एक कैंसर काजिंग एजेंट जाना हो गया तो फिर छा मो मीन चल
1: सब एरज मैंने जलता दमो मोस ब्लड प्रेशर इतिया उनको लज मापो जैसे की मित शोक शाह जखन नति मीमा जखन तो शोक बहुत बहुत
0: शुक्रिया थैंक यू
2: درینتس بلڈ پریشر اسکور لا اردلوکسی ہاگورگنگ انچت پن ڈاکٹر غلام حسین بردی کنا ٹیسولین خان پوین مین ڈاکٹر محمد عباس میڈیم ویو کدی آکاش وانی کرگرین وصف فیتو غت سود غنا منر سمچ سو سو سو کستا پروگرام گن نزت شربن چونیفیا پروگرام انسر تن خان پوین گلزار حسین ان پروگرام چو خان پوین خدیجہ بانو
3: सर 5,000 रूपए लगाइए और 8,000 रूपए प्रॉफिट पाइए। ये देखिए प्रूफ का स्क्रीनशॉट।
4: वाओ, स्क्रीनशॉट का प्रॉफिट असली है या सिर्फ स्क्रीन पे? व्हाट्सएप या टेलीग्राम इन्वेस्टमेंट ग्रुप्स में फेक प्रॉफिट्स और स्मॉल रिवॉर्ड से ट्रस्ट बनाया जाता है, फिर इन्वेस्टमेंट बढ़ता जाता है। इसलिए
5: हमेशा पूछो WHY Why कहता है कैप्टन Y ऑफ SBI,
4: आपका साइबर रक्षक।
6: السلام علیکم جقپو چندرال وقف پیتوغی بجاغا نفیت آکاش ونی کرگیلی کنا پرچو پی پی پروگرام شربا نچو جبیس لکوری نگا ارچو ختیجا یان سرشی یان تاناس کتو چنیو نیچوکنا جنا سلام پو پردنو چند سوشی ایلی پروگراما سنابین جوکسود کن اچھی نمون ککا فنون پسیسان شربا نچو یان تانکار کار جوکسودنا ننمی چنمی تگمو سنمون بو جوکسی دکتو کستا درین سی کتوس پو نتی Career guidance for you diryamna yantan support risi ganap chuget master mehdi kana job opportunity in science ka kasata dirisi program pla guzupet ngati sharbana chun jana ga yul chi na ya ga muluk chi na katun khong ngati chu cha sin den na katun ngati yu mat pi tu suni nasil hu cha sin yani ngati ani wala ngati future jere ta odo ngati yu mat pi mustaqbilun ngati phuwas bi sun ngati sharbana chun ina چھنا دان دری شربنا چونیس گسوس کھنتیس کھنتی زندگی گسوس یا فیصلے لین نکاتون ادو یوں مت پی تو سنیا کھوئیں کا مستقبل کا اثر چھا چھا سینا چھنا کاتون سوچ سمجھ کے کھونیس دی فیصلہ بار گوشا سینا گسوس کیریئر چی یا گسوس لائن چا چھنا کاتون ادو گتی مسینو انتخاب باوس پہلا گتا چی بار گوشن زندہ سمبا تمار گوشن چو جاز بنا دوں گتی زندگی ایک اہم فیصلے کی نگ چھنا ادو گت چی بچا یاں چلتا سے کھوس ندی پھیل پہ چھین دوں گا چھ زر میچا چا چھنا سوچ سمجھ کے گتس گتی ادو فیصلہ لین مار گوشا زندو گتس گتی پروبس بھی سنی چی بات درے کھوس نا جیسے کہ میڈیکل فیل ہے چھنا کتوں میڈیکل فیل ہے چھنوں گا چھ چین یا کو آرٹس لین انوں گا سالین چا چین ادو می بچا بلکہ یہ لے شربا نہ چون گاتا موقع دینی بنا چوز بنا کا تو